कथाचित्र सूर्य स्वरूप नायक गीत रचना बाबुल बोसको संगीत। यी गीत रेकर्ड गरिदिएछन् कुमार बापी।